0: Thank you for tuning in to Borscht Club on ORFM. Stay connected with us and listen to our episodes on Spotify, Apple Podcasts and oar.org.nz. This is your host, Оля Вязенко, wishing you joy and a delicious day ahead. До зустрічі! See you next time!
1: It's 8 o'clock.
2: It's now time for Namaste Nepal, featuring Nepalese music, news and language on Plains Media.
3: Namaste Nepal.
4: Namaskar. प्लेन्स मिडियाको 96.9 FM मार्फत हजुरहरूसँग जोडिनको लागि आइसकेको छु म पुरु थिम्सिना नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटी क्यान्टरबरीको साप्ताहिक रेडियो कार्यक्रम नमस्ते नेपाल मार्फत हजुरहरूसँग हामी समसामयिक खबर जानकारीहरू कुराकानी अनि मिठा मिठा गीत सङ्गीतहरू लिएर आउने गर्दछौँ श्रोता प्लेन्स मिडियाको 96.9 FM मार्फत यहाँहरू कार्यक्रम नमस्ते नेपालसँग सोमबार बेलुका 8 बजे प्रत्यक्ष रूपमा जोडिन सक्नुहुनेछ यति लामो समयदेखि हजुरहरूले दिनुभएको साथ सहयोगको लागि धन्यवाद दिँदै आजको कार्यक्रम सुरु गर्ने अनुमति चाहन्छु

नभेटी नभेटी पक्कै पनि स्वागत छ कार्यक्रम नमस्ते नेपालमा फेरि पनि। र शिव परिवारको गीत म किन सुनाउँछु बार बार भन्दाखेरि, शिव परिवार चाहिँ दसैँको टाइममा न्युजिल्यान्ड आउँदै हुनुहुन्छ, हाम्रो क्राइस्टचर्चसम्मको यात्रा हुनेछ र त्यहाँ हामी धेरै नै नेपाली गीतहरू सुन्नेछौँ शिव परिवारको। अब आजको कार्यक्रममा चाहिँ विशेष गरी मैले एउटा

0: गेस्ट, त्यो गेस्ट पनि एक्साइटिङ गेस्ट, मेरो फेसबुक पोस्ट देख्नुभयो भने तपाईँहरूले थाहा पाइसक्नुभयो होला, हि इज अन्ली 22 इयर्स ओल्ड गाई होइन, आकृष्ट दाहाल. र आकृष्ट चाहिँ नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीमा चाहिँ अहिले स्पोर्ट्स अनि सोसियल मिडिया र आइटीलाई चाहिँ लिड गर्ने भनेर चाहिँ एक्जिक्युटिभ कम्युनिटीमा आउनुभएको छ. सो आई वुड लाइक टु वेलकम आकृष्ट in this show. Welcome, Akrista.
1: Thank you, Purudai. Yeah, it's been great. This is 6 months into the journey. So yeah, I'm excited to see what I'm able to bring to the Nepalese community.
0: Okay, no, that's good. Aba hamro Namaste Nepal karyakram chai NNZ FSC le nai sponsor garera yo aile running bhayera ho, and it's been 18 barsha bhanda badi bhayisakyo haina. So aaja timlai maile dekhda kheri chai young 22 barsha ko keto ani wants to do something in the society bhanera yeah. Timle chai hamro off ma pani kura bhairako thiyo. So so what are you bringing in society ma alikati you can try to speak as much as English you can bhanera mai badi English ma bolirahe chu haina. So sake samma Nepali ma timle bola haina, tara it's fine yadi timle chai aba bich ma
1: bikel bhanera try garchu
0: hai ta. So so yeah, let's start there.
1: Okay, म चाहिँ नेपालबाट डेनमार्क मुभ भएको थिएँ, अनि डेनमार्कबाट 2008 म बाबा र आमासँग क्राइस्ट चर्चमा सरेको थियौँ. त्यति त्यो ल्यान्ड भएदेखि नै हामी नेपाल कम्युनिटीको वी बिन अ पार्ट अफ द नेपालिज कम्युनिटी. अनि म एकदमै लाइक सानोदेखि नै सब साथीहरू अनि साथी आमा बाबा अनि आन्ट अङ्कल आन्टीहरू मसँगै हुनुहुन्थ्यो क्या. अनि from a young age I've had this support with me. Ani yo ke thawa malai chai ma as I grow older I recognize that I've been taking this for granted, yeah. Ani I let's say aba malai chai grow up bhayepachi aba event haru ma auni matrai haina aba maile event haru ma kasari help garne, because the older you get you realize that these voluntary communities yo afai chalne haina, yo there's people behind the scenes doing everything from just for the love of the people. So it's really great to be able to add on to that. Ani maile chai aba mero youth ani I just want to bring other young people into it, because we don't know how good we have it. Ani we have to appreciate our culture and try our best to like bring what we can and help the community grow.
0: नो नो एकदमै यो तिमी जसरी अहिले इन्भल्भ भइरहेछौ द्याट इज रियली एउटा आफैमा एक्जाम्पल पनि हो. प्लस अर्को कुरा के पनि हो भने तिमीले जुन भन्यौ नि युथहरूलाई इन्भल्भ गराउने कुराहरू चाहिँ एकदम इम्पोर्टेन्ट छ क्या. किनभने जस्तै ओभर द टाइम यहाँनिर हुर्किरहेको बच्चाहरूले चाहिँ नेपालको उसको बाबा आमाहरूको कल्चर कस्तो थियो भन्ने पनि बिर्सिरहेको हुन्छ. प्लस अब यहाँसँग एडजस्ट गर्ने बेलामा कहिलेकाहीँ यहाँ एप्रोप्रिएट इन्भाइरोमेन्ट नहोला होइन. सो बोथ वेजमा चाहिँ एकदमै हेल्पफुल हुन्छ क्या, त्यो पर्सनल ग्रोथको लागि पनि, साथी बनाउनको लागि पनि, नेटवर्किङको लागि पनि, सबै युथहरूलाई पनि. इट्स अ गुड थिङ. अनि युथहरू पनि आउने प्रोग्रामहरू छ भनेर सुन्दाखेरि चाहिँ इट्स नाइस है. अब आई जस्ट गो टु अहिलेको फोकस होइन, एज अ नेपाल न्युजिल्यान्ड फ्रेन्डसिप सोसाइटीको चाहिँ फोकस के छ, स्पेसली स्पोर्ट्सलाई लिएर, सिन्स यु आर लिडिङ द स्पोर्ट्स पनि है.
1: हाम्रो अब स्पोर्ट्सहरू धेरै इन्भल्भमेन्ट भइरहेछ. हाम्रो ब्याडमिन्टन चलिरहेछ, हाम्रो क्रिकेट, फुटबल, जुम्बा, अब हजुरले जे सोच्नुहुन्छ त्यो हामीले गरिरहेको छौँ होला. त्यही भएर यो चाहिँ हामीले competitive way ma kei line aina. We just want to get as many people in, we just want to have an environment where you can just come in, enjoy. Yo chai hamle kei man afula barana gareko aina, afula health fitness lai rabra rakhne, community sanga involve gani ani sathi banaune jasto way ma gareko ho. Tei bhayera aba hajurhar lai kei esko information chahiyo bhane chai hamro Facebook page ma herna janu, hamro badminton ko Facebook page pani cha. Upcoming events say Yoda hamro badminton tournament aun la cha, tyo chai 27th of June. Sign up ko sab links haru tei hamro Facebook page ma cha. Ani tespachi with July ko 18th ma Winterfest aun cha. So if you want to dip your toes into the Nepalese community, please join. You're more than welcome. We'll be very excited to see you along there.
0: Badminton ko chai aba maile bujhe anusar registration close bhayisakecha hai, tara is still going to be like a

0: राम्रो फुल डे इभेन्ट होइन बिहानदेखि
1: बेलुकासम्म द रेजिस्ट्रेसन्स हेभ अनफोर्चुनेटली क्लोज्ड यु जस्ट रिमाइन्डेड मी इट्स हाम्रो चाहिँ अब 27th हुन्छ त्यो पुरै दिन नै फन हुन्छ इन्भाइरोमेन्ट एकदमै राम्रो हुन्छ बिहानदेखि बेलुका डिनरसम्मै इभेन्ट हो त्यही भएर अब हजुरहरू जति बेला मिल्छ आउनु हेर्नु गेमहरू कुरा गर्नु फन हुन्छ
0: नाइस अनि तिमीले विन्टर फेस्टिभलको पनि कुरा गर्यौ अनि आई थिङ्क म पर्सनली आई वाज भेरी इन्ट्रेस्टेड टु नो त्यो विन्टर फेस्टिभल भने के हो अनि त्यो कसरी काम गर्छ वाट इज द्याट
1: विन्टर फेस्ट चाहिँ हामीले एउटा इभेन्ट राख्छौँ इयरली यो त्यो दिन चाहिँ हामीले एकदमै स्पोर्ट्समा फोकस गर्छौँ क्या स्पोर्ट्समा फोकस गर्छौँ अनि किड्सहरूलाई इन्भल्भ गराउने द्याट्स आवर मेन फोकस अफ द विन्टर फेस्ट त्यो दिन हामीले क्रिकेट खेल फुटबल खेल्छौँ म्यारिड भर्सेस अनम्यारिड त्यस्तो तर अहिलेसम्म फाइनलाइज केही भएको छैन बट देयर विल बी अ लट अफ फुटबल गेम्स हाम्रो मेन टार्गेट चाहिँ किड्सलाई इन्भल्भ गराउने किड्सलाई इन्भाइरोमेन्ट बनाउने कि त्यहाँ नेपाली साथीहरूसँग खेल्ने अनि फन गर्ने अनि जस्ट हेभ अ गुड टाइम इन्जोय
0: सो इट्स द टग वार पनि देखिरहेको थिएँ रमाइलो हुन्छ जस्तो
1: अहिलेसम्म त्यो अहिलेसम्म चाहिँ ग्यारेन्टी सब त्यो स्पोर्ट्सहरू फाइनलाइज भएको छैन तर आई क्यान टेल यु टग अफ वार इज गोना बी वान अफ द स्पोर्ट्स द्याट वी प्ले सो इफ यु फिल लाइक यु आर स्ट्रङ इनफ प्लिज कम डाउन
0: होइन होइन न द्याट्स गुड अब म चाहिँ आई एम नट द राइट पर्सन फर द्याट तर म हेर्न चाहिँ एकदम इन्जोय गर्छु
1: ओके अब हजुरहरूले हेर्नु मात्रै होइन अब खेल्नु पनि पऱ्यो नि अब इन्भल्भ हुनु पऱ्यो
0: आकृष्ट सो हामीले चाहिँ अलिकति तिम्रो पर्सनल जर्नी त्यसरी लामो त कुरा गरेन वी जस्ट टच्ड अन तिमी कसरी वाइ वाट मेड यु इन्भल्भ इन दिस सोसाइटी भन्ने गऱ्यौँ एन्ड देन हामीले के पनि कुरा गऱ्यौँ भने स्पोर्ट्सको कुरा गऱ्यौँ होइन त्योभन्दा बाहेक अब तिमीले लिएको चार्ज भने चाहिँ सोसल मिडियासँग रिलेटेड पनि छ होइन अनि मैले पर्सनल्ली यसो हेर्दाखेरि न्युजिल्यान्डमा होइन सोसाइटीहरूसँग चाहिँ एकदमै धेरै इभेन्टहरू भइरहेको छ इन्भल्भमेन्ट छ मान्छेहरू आइरहेछ गइरहेछ टन्नै मान्छेहरू इन्टरेक्ट भइरहेछ तर डाटाहरू कलेक्ट गरिरह हुन्थेन होइन अरू सोसाइटीहरूले तर मैले एनएनजिडिएफएससी न्युजिल्यान्ड आई के अरे क्राइसिस मुभ भएपछि यहाँनिर इन्भल्भ हुन थालिसकेपछि चाहिँ आई फेल्ट कि एनएनजिडिएफएससी चाहिँ पहिलेदेखि नै डिजिटल्ली अगाडि छ क्या दे हेभ देयर ओन इमेल सिस्टम होइन त्यहाँनिर डाटाहरू बस्छ इमेल जान्छ सबैलाई एकदमै राम्रो छ क्या अनि सो अब नयाँ के आउनेवाला छ अथवा वाट यु आर थिङ्किङ डिजिटल्ली सोसल्ली के कुरा ल्याक भइरहेछ जस्तो लाग्छ तिमीलाई अहिलेको उसमा चाहिँ
1: हाम्रो अहिले ल्याक भएको चाहिँ अहिलेको ल्यान्डस्केप एकदमै सोसल मिडिया फोकस छ अब हजुरले फेसबुकमा हेर्नुभयो भने जहिले पनि इभेन्ट्सको रिल्सहरू आउँदै हुन्छ सर्ट फर्म मिडिया आउँदैछ अनि त्यही भएर हामीले विथ ट्राई टु किप अप विथ हामीले पोस्टरहरू बनाउँछौँ अनि अनलाइन हाम्रो फेसबुक च्यानलहरूमा पोस्ट गरिरहेको छौँ तर हामीले चाहिँ अब त्यसलाई एक्सप्यान्ड गरेर अब हामीले के गर्न सक्छौँ भनेर सोचिरहेको छौँ त्यही भएर वी आर नाउ सुन प्लानिङ टु ओपन अप इन्स्टाग्राम पेज हामीले अब इन्स्टाग्राम पनि खोल्छौँ टिकटक पनि खोल्छौँ अनि हाम्रो फेसबुक पेजमा एकदमै लाइक कन्साइज राख्छौँ क्या वी आर नट गन हेभ अ लट अफ lot of posts but the posts that we put up are they're going to be very important key dates त्यो भन्दा अरु पनि we're trying to move to more short form content and we're just trying to see what we can do to like get more people in the door about your social media let that sub on that important kura reach aba hamro reach barani ho bhane hamle social media use garena bhane like we'll be falling behind
0: I think मैले के बुझे भने के रे हाम्रो कन्ज्युमरहरु हाम्रो मेम्बर्सहरु केमा कुन सोसल मिडियामा छ त्यतातिर पनि ध्यान दिने इन्स्टेड अफ जस्ट ह्याभिङ एउटा फेसबुक मात्रै पेज अनि त्यसमा मात्रै हामीले चाहिँ फेसबुकबाट इन्फर्म गर्ने अनि त्यो मान्छेले हेर्नुपर्छ भन्ने भन्दा पनि हामी चाहिँ अरू अरू च्यानलमा पनि जाने भन्ने
1: टाइपको
0: यसमा एउटा एकदमै एक्सक्लुसिभ अनाउन्समेन्ट पनि छ जुन चाहिँ हामी एउटा गीतपछि गर्नेछौँ होइन इट्स सोसल मिडिया अनि यो च्यानलहरू रिलेटेड सो एउटा गीत सुनौँ त्यस पछाडि हामी एक्सक्लुसिभ अनाउन्समेन्ट गर्नेछौँ अनि त्यसको बारेमा कुरा गर्नेछौँ है त
1: एक्साइटेड

स्वागत छ फेरि पनि कार्यक्रम नमस्ते नेपालमा. र यो ब्रेक पछि, यो साङ्गीतिक ब्रेक पछि, र तिम्रो मायाले बाँधेर राख, सम्भवतः यो गीत अस्मिता अधिकारी आफैले पहिलोचोटि गाउनुभएको त होइन होला, तर उहाँले गाएको कभर सङ चाहिँ एकदमै चर्चित छ होइन. मैले उहाँलाई चाहिँ नेपाल आइडलको टाइमदेखि नै सुन्दाखेरि नै यो एकदमै उहाँले उहाँको स्वरमा चाहिँ एकदम चलेको गीत हो. र अस्मिता अधिकारी पनि न्युजिल्यान्ड आउँदै हुनुहुन्छ यो दसैँको टाइममा, जुन चाहिँ एउटा एक्साइटिङ टाइम छ. महेश काफले, अस्मिता अधिकारी र शिव परियार आउँदै हुनुहुन्छ. र यो अपडेटसहित मैले अघि भनेको थिएँ ब्रेक अगाडि, एउटा एक्सक्लुसिभ न्युज, एक्सक्लुसिभ अनाउन्समेन्ट छ भनेर होइन. अब यो एक्सक्लुसिभ अनाउन्समेन्ट चाहिँ के हो भने, नमस्ते नेपाल कार्यक्रम चाहिँ अब यति लामो समयदेखि तपाईँले सुत्दै आउनु भएको छ होइन. विशेष गरी योभन्दा अगाडि विनोद पराजुली दाईले यसलाई लिएर आउनुभएको थियो, र राम्रोसँग चाहिँ यो गइरहेछ सोसाइटीमा भएको नेपाली कम्युनिटीहरूलाई हेल्प हुने खालको हरेक किसिमको जानकारी दिँदै एकदमै राम्रोसँग चलिरहेको यो नमस्ते नेपाल कार्यक्रमलाई चाहिँ अझ राम्रो बनाउने भन्ने उद्देश्यले चाहिँ यो कार्यक्रमलाई हामीले भिडियो फर्मेटमा पनि लाने भन्ने हामीले चाहिँ एउटा डिसिजन भएको छ. र त्यो अनाउन्समेन्ट चाहिँ भिडियो फर्मेटमा जाने सँगै अर्को एउटा गुड अनाउन्समेन्ट भनौँ या ब्याड अनाउन्समेन्ट भनौँ, रेडियो मात्र सुन्ने श्रोताहरूलाई चाहिँ अनफर्चुनेटली हामीले चाहिँ तपाईँहरूलाई अरू फर्मेटमा, अरू फर्ममा चाहिँ लानुपर्ने हुन्छ. रेडियो चाहिँ बन्द हुनेछ यो दुईवटा.

0: एपिसोड यो जुनको अन्त्यमा चाहिँ 29 पर्छ जस्तो लाग्छ मलाई. जुनको 29मा चाहिँ लास्ट एपिसोड भइसकेपछि चाहिँ हामी कम्प्लिटली भिडियो फर्मेटमा जान्छु. मोस्ट प्रोबेब्ली युट्युब च्यानलमा आउँछ अनि त्यस पछाडि अब अरू सोसल मिडियामा त आउने नै छ. र यो अनाउन्समेन्टसँगै आकृष्ट, सो यो हामीले अहिले यो अडियो फर्मेटको कन्भर्सेसनहरू यति लामो लेगेसी बोकेको रेडियोलाई चाहिँ भिडियो फर्मेटमा लग्न खोजिरहेको रिजन चाहिँ के हो अनि यसको के फाइदाहरू छ? अनि एज अ लिड अफ सोसल मिडिया तिमीले यसलाई चाहिँ कसरी डिस्ट्रिब्युट गर्ने सोचिरहेछौ?
1: ओके, हामी चाहिँ वर्ड मुभिङ अन, हामी चाहिँ यो अब अडियोबाट भिडियोमा मुभ हुन चाहेको चाहिँ अब त्यही अघि नै मैले कुरा गरेको थिएँ नि रिचको बारेमा. अब सोसल मिडियामा रिच एकदमै इम्पोर्टेन्ट हो. अनि अब हामी इफ वी स्टिक विथ दिस एनालग भर्जन अफ रेडियो, अब हामी चाहिँ अब we're hoping that the people who are listening listen on time, listen at Monday 8 PM every week. But त्यो गर्ने हो भने चाहिँ that हामीले एकदमै small window दिन्छौँ क्या हाम्रो लिसनर्सहरूलाई. हामी अब भिडियो फर्मेटमा मुभ भयो भने अब हजुरले जति बेला सुन्न चाहनुहुन्छ त्यति बेला सुन्न पाउनुहुन्छ. अब भिडियो पनि अट्याच भएपछि मोर हेर्न पनि अर्कै मजा आउँछ. अब हजुर अब गाडीमा बिहान मन्डेमा मिस गर्नुभयो, अब पुरै सो मिस भयो भने जस्तो फिल हुन्थ्यो होला पहिला. अब चाहिँ अब युट्युबमा भिडियो लाउनु अनि गाडी चलाउँदै काम जानु अब एकदमै सजिलो हुन्छ क्या.
0: आई थिङ्क मेन कुरा भनेको त्यही होला होइन. मान्छेले चाहिँ 8 बजे मात्रै रेडियो नमस्ते नेपाल आउँछ भनेर कुरेर बस्नु परेन. सो जब नमस्ते नेपाल आउँछ एभ्री विक अथवा एभ्री फोर्टनाइट मन्थ के हुन्छ नयाँ फर्मेटमा, त्यस पछाडि चाहिँ दे क्यान जस्ट चुज देयर ओन टाइम अनि त्यस पछाडि आफ्नै समय गएर हेर्ने, अनि हेर्ने मात्र होइन त्यसलाई चाहिँ प्रतिक्रिया पनि दिने होइन. अहिले चाहिँ अब रेडियोमा चाहिँ लिमिटेड अप्सन छ, के अरे मैले पोस्ट सेयर गर्छु कमेन्ट दिन पनि पाएन, इङ्गेजमेन्ट गर्न पनि पाएँ सोसियल मिडियामा होइन. सो त्यो बाटो पनि खोज्छ जस्तो लाग्छ. तिमीले भनेको पोइन्ट चाहिँ मलाई एकदम मन पऱ्यो. सो अब वाट एल्स, अर्को पार्ट अफ क्वेसन चाहिँ के थियो भने हामीले चाहिँ अब तिमीले चाहिँ अरू के सोचिरहेको छौ एज अ लिड चाहिँ यो रेडियोको पार्टलाई चाहिँ सोसियल मिडियामा लाने भने चाहिँ त्यो डिफ्रेन्ट च्यानलमा लाने बाइकको.
1: मैले अघि नै कुरा पनि निकालेको थिएँ, हामीले टिकटक खोल्न लाग्छौँ, फेसबुकमा पोस्ट एक्स्ट्रा गर्न लाग्छौँ, इन्स्टाग्राम पनि खोल्न लाग्छौँ. अब हामीले रेडियोलाई भिडियो फर्मेटमा मुभ गरेपछि त्यो च्यानलहरू सब एक्सेसिबल हुन्छ क्या हामीलाई पोस्ट गर्न. अब तिनीहरूमा फुल कन्टेन्ट त राख्दैनौँ, युट्युबमा चाहिँ राख्छौँ फुल अडियो रेकर्डिङ, भिडियो रेकर्डिङ फुल युट्युबमा चाहिँ हुन्छ. तर हामीले सर्ट फर्म कन्टेन्ट अनलक हुन्छ क्या. अनि आजकलको 2026मा त सर्ट फर्म कन्टेन्ट एकदमै इम्पोर्टेन्ट हो. त्यही भएर अब हामी जति एज मुभ अन विथ द टाइम्स हुन सक्छौँ दिस इज गोना बी द बेस्ट. त्यही भएर वन्स वी मुभ अन टु दिस भिडियो फर्मेट प्लिज बी एक्सपेक्टिङ मोर सर्ट फर्म कन्टेन्ट. तिन अब त्यो सर्ट फर्म कन्टेन्टलाई लाइक गर्नु, सेयर गर्न एकदमै सजिलो हुन्छ, कमेन्ट राख्न पनि एकदमै, इन्गेजमेन्ट धेरै आउँछ क्या सर्ट फर्म कन्टेन्टलाई. मान्छेहरूसँग टाइम हुँदैन फुल भिडियो हेर्न, त्यही भएर द्याट्स द बेस्ट.
0: प्लस त्यसमै एउटा कुरा एड पनि गरिदिन्छु, हामीले अहिले यो क्राइस्टचर्चमा, न्युजिल्यान्डको एउटा क्राइस्टचर्च सानो सिटीमा बसेर नमस्ते नेपाल प्रोग्राम गरिरहेको भए पनि यसको इम्प्याक्ट चाहिँ यदि यो धेरैजना माझ पुग्ने भने इट क्यान बी बिगर नि त होइन. किनभने हामीले जे गरिरहेको छौँ त्यो कुरा सिकेर अरू अरू कन्ट्रीको होइन, अरू सोसाइटीको, अरू नेपाली भाषा बोल्ने जहाँसुकै होस् संसारको जुनसुकै ठाउँमा चाहिँ नेपाली भाषा बोल्नेहरूले चाहिँ यो कुरा सुनेर दे क्यान रिलेट अनि नलेज एक्सचेन्ज हुन सक्यो होइन, इन्फर्मेसन एक्सचेन्ज हुन सक्यो. सो त्यो कुराहरूको लागि पनि सोसियल मिडियामा भिडियो फर्मेटमा जाँदाखेरि चाहिँ इफेक्टिभ हुन्छ जस्तो मलाई लाग्छ
1: होइन.
0: सो आई थिङ्क हामीले यो एकदमै एक्सक्लुसिभ अनाउन्समेन्ट पनि गऱ्यौँ, कुरा पनि गऱ्यौँ. तर एउटा कुरा के आकृष्ट, सो आइटी भन्ने तिम्रो एउटा होइन, आइएम जस्ट बिङ तिम्रो रोललाई लिएर म अलिक यसमा जान खोजिरहेको छ क्या त्यो डेप्थमा होइन. जस्तै आइटी पार्टको लागि चाहिँ इज देयर एनिथिङ ह्यापनिङ सोसाइटी कि त्यो चाहिँ अहिले इन्टरनली काम भइरहेको भएर भन्नको लागि रेडी छैन कि के छ?
1: त्यस्तो भन्नको लागि रेडी को कुरा होइन, तर वेयर ट्राइन मुभ अन. हाम्रो वेबसाइट छ nnzfsc.co.nz अनि त्यो चाहिँ हामीले मेजर अपडेट गर्न खोजिरहेछौँ तिन त्यसलाई अहिले. राइट नाउ वेयर इन द प्रोसेस अफ

0: ट्रान्सफरिङ लगइन डिटेल्स, अब त्यो लगइन डिटेल अब हाम्रो हातमा आएपछि चेन्जेस, इम्प्रुभमेन्ट, फिचर एडअन्स ल्याउन एकदमै सजिलो हुन्छ. अब वेबसाइटको बारेमा त्यही अपडेट हो. त्यो गरेपछि चाहिँ हाम्रो अनलाइन पेमेन्ट्सहरू अनि लगइन डिटेल्स एकदमै सजिलो हुन्छ.
1: नाइस. हो होइन, त्यो अलरेडी मैले भने जस्तै अलरेडी एनएनजेड एफएससीको चाहिँ धेरै फिचर्सहरू चाहिँ एडभान्स नै छ होइन. त्यही माथि यो कुराहरू भएपछि देयर दिस विल बी सो मच गुड. अनि वान्स अगेन कङ्ग्रेचुलेसन एन्ड इट्स बिन अलमोस्ट 6 months, तर पनि मैले अफिसियल्ली चाहिँ तिमीलाई बधाई दिएको थिएँ होइन. सो बधाई एन्ड लुक फरवर्ड टु वर्क टुगेदर अन दिस यो नमस्ते नेपालको प्रोजेक्टमा पनि. र थ्याङ्क यू सो मच फर कमिङ हियर आज र यो सबैको लागि.
0: ओके, थ्याङ्क यू भेरी मच. थ्याङ्क यू.

नमस्ते नेपाल रेडियो कार्यक्रमको आजको एपिसोड सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। फेरि अर्को हप्ता सोमबार बेलुका 8 बजे पनि म तपाईँहरूसँग प्रत्यक्ष जोडिन आउने नै छु। यदि यो एपिसोड फेरि सुन्न चाहनुहुन्छ भने NNZFSC को वेबसाइट र फेसबुक ग्रुपहरूमा प्रसारण भइसकेका पोडकास्टका लिङ्कहरू भेट्न सक्नुहुनेछ। अर्को हप्तासम्मको लागि म बिदा चाहन्छु, हजुरहरूकै होस्ट पुरु तिम्सिना।